0: اوکے جی ویلکم بیک ونس اگین. آپ سن رہے ہیں زندگی گزار ہے, مجھے کہتے ہیں آر جے رخسار. آخر میرے ساتھ پوری پوری ایک بجے تک کا ہے جی, اور بریک کے بعد ہم واپس آ چکے ہیں اور ہمارا سیگمنٹ ہے جی ہرا بھرا پاکستان, جس کو سپورٹ کرتا ہے ہیپینس فاؤنڈیشن ٹرسٹ پاکستان, اس کے ناموں سے آپ تک یہ سیگمنٹ پہنچایا جا رہا ہوتا ہے. تو آج کے سیگمنٹ میں ہمارے ساتھ جو پرسنالٹی موجود ہیں وہ ہیں کافی دنوں بعد ہمارے ساتھ لائیو, اور کافی دنوں بعد آج لائیو جائیں گے مسٹر احتسام الحق صاحب, جو کہ اس وقت ہمارے ساتھ جڑے ہوئے ہیں. سی جی ٹی این اردو چائنا تعلق ہے اور اس وقت ہمارے ساتھ لائن پہ موجود ہیں. ان کو کہیں گے خوش آمدید اینڈ السلام علیکم.
1: جی وعلیکم السلام, بہت شکریہ آپ کا.
0: جی احتسام کیسے ہیں آپ؟ ٹھیک ٹھاک ہیں, خیریت سے ہیں؟
1: میں ٹھیک ہوں شکر اللہ کا. اور سنا ہے کہ آپ کی جو بیماری کا اور طبیعت کی ناسازی کا عرصہ تھا وہ کافی طویل رہا ہے, تو آئی ہوپ کہ اب آپ ٹھیک ہوں گی.
0: ٹھیک مکمل تو نہیں کہہ سکتے, لیکن یہ ہے کہ بہتری کافی حد تک ہے اور انشاءاللہ کافی جلدی ریکور ہو جاؤں گی. تو اس وجہ سے یہ عرصہ کچھ طویل ہو گیا تھا بیماری کا. خیر اس طویل عرصے کے بعد آج ہم بہت دنوں بعد لائیو آئے ہیں, احتسام ہمارے ساتھ ہیں. تو احتسام آپ بتائیے کہ جب ہم ایک مہینے بعد لائیو آئے ہیں تو ماشاءاللہ سے آپ خیریت سے ہیں. چائنا میں ہمیں بتائیے کہ ویدر کی کیا صورتحال ہے.
1: جی میں بالکل ٹھیک ہوں, اور چین میں موسم کی اس وقت بیجنگ میں خاص طور پر میں بات کروں, بیجنگ میں سردیوں کی آمد اب ہو گئی ہے. یہاں نارملی ڈیٹ فکس ہوتی ہیں اور انہی کے قریب قریب ایک آدھ ہفتے میں فرق دیکھنے کو ملتا ہے. جیسے ہم کہیں تو 15 اکتوبر جو ہے وہ موسم سرما کا آغاز ہے, کیونکہ اس سے پہلے ان کا مڈ آٹم فیسٹیول ہوتا ہے چین کا بڑا قدیم, اور وہ مڈ آٹم فیسٹیول کے معنی یہ ہوتے ہیں کہ جو بہار کے بعد خزاں تھی وہ آدھی گزر چکی, تو اب جو باقی آدھی خزاں ہے اس میں سردی ہوگی. تو اسی لیے ہمیں جو ہے وہ یہ سردی دیکھنے کو ملتی ہے. 15 اکتوبر کے بعد سے یہاں پر بیجنگ میں خاص طور پر سردی کا آغاز ہو جاتا ہے, تو اب ہم اس فیز میں ہیں جہاں ٹھنڈی ہوائیں ہمارا استقبال کر رہی ہیں. اکتوبر کا یہ مہینہ ایسی رہتا ہلکا پھلکا, اور اس کے بعد نومبر اور سے سردی کی پیک شروع ہوتی ہے جو دسمبر میں اپنے عروج پر ہوتی ہے.
0: اوکے جی بالکل ایسا ہی ہے. اچھا پاکستان میں جو روایت ہوتی ہے نا کہ جب ہم کسی سے پوچھتے ہیں کہ تمہاری طرف سردی آ گئی, تو بیسیکلی ہم یہ پوچھتے ہیں کہ آپ لوگوں نے گرم بستر نکال لیے ہیں یا آپ لوگوں نے جو ہے سویٹر نکال لیے ہیں, تو اس سے ہمیں پتہ چلتا ہے کہ سردی آ گئی.
1: یہاں جو ہے وہ گرم بستروں سے اور سویٹر سے کام نہیں چلتا, یہاں پھر آپ کو جیکٹ نکالنی پڑتی ہیں, اور وہ ہم جو ہے وہ اس کی کچھ خریداری بھی شروع ہو گئی ہے, اور وہ ہم دیکھ رہے ہیں کہ لوگوں نے آہستہ آہستہ پہننا بھی شروع کر دی ہیں. یہاں بلکہ مرحلہ یہ ہوتا ہے کہ کم ہلکی جیکٹ, پھر اس سے بھاری جیکٹ, پھر اس سے بھاری جیکٹ, یہ دو تین مراحل ہوتے ہیں موسم کے. یہاں برف باری والے موسم میں پھر بالکل آپ کو اچھی والی جیکٹ پہننا پڑتی ہے, ورنہ آپ کی ورنہ آپ یوں کہیں کہ ورنہ رخسار ہونے کا خطرہ ہوتا ہے, کیونکہ پھر آپ بیمار ہو جاتے ہیں. تو یہ والا معاملہ ہے, تو اس لیے احتیاط بہت زیادہ ضروری ہے. اور آج ہم اسی موسم کے حوالے سے ہی کچھ گفتگو کریں گے, کیونکہ ہم نے یہ دیکھا ہے کہ جو موسم سرما تھا پوری دنیا میں اس نے رخسار بہت زیادہ ہٹ کیا ہے, اور اس دفعہ تو یورپ جیسے علاقے میں بھی ہم نے دیکھا ہے کہ شدید گرمی ہوئی ہے. تو اب یہ ایکسپیکٹیشن ہے اس بار کہ آپ شدید سردی بھی دیکھیں گے, اور چین میں بھی اس طرح کی باتیں ہو رہی ہیں. ہم موسم گرما کو بنیاد بنا کر جو کچھ ہم نے دیکھا ہے اس کے بعد موسم سرما کی تیاری کے حوالے سے آج بات کر رہے ہیں. تو یورپ کی اگر آپ بات کریں تو موسم گرما نے اس سال ایک بار پھر یہ نیا سوال کھڑا کیا ہے کہ کیا دنیا موسمیاتی تبدیلی کے خطرات سے نمٹنے کے لیے واقعی تیار ہے, جس میں فرانس, برطانیہ, پرتگال, نیدرلینڈز, جرمنی, اٹلی اور دیگر یورپی ممالک میں ہم نے شدید گرمی دیکھی, خشک سالی دیکھی, جنگلات کی آگ دیکھی, دریاؤں میں پانی کی کمی دیکھی, جس نے صرف ماحول کو متاثر نہیں کیا بلکہ صنعت, زراعت, توانائی اور نقل و حمل تمام شعبے اس سے متاثر ہوئے. فرانس کی آپ بات کریں جو کہ بہت زیادہ خبروں میں رہا, تو جولائی کا جو مہینہ تھا اس میں اوسط درجہ حرارت 24.9 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا, جو 1900 में रिकॉर्ड किए जाने के आगाज से मुल्क का जो गर्म तरीन जुलाई का महीना था, यानी 1900 के बाद से 100 साल से ऊपर की आप सवा 100 साल की बात आप कर लें। फिर बारिश जो है वो मामूल से तकरीबन 70% कम रही। जुनूब मगरबी फ्रांस में जंगलात की एक बड़ी आग ने तकरीबन 42,000 हेक्टर रकबा अपनी लपेट में लिया, जिसमें 2,00,000 से ज्यादा अफराद को महफूज मकाम पर मुंतकिल होना पड़ा। और फिर आप पुर्तगाल की बात कर लें तो वहां पर भी साल के जो पहले 7 महीने थे उनमें 5,700 से ज्यादा देही इलाकों में आग लगने के वाकयात हुए। बरतानिया यानी इंग्लैंड की आप बात करें तो जुलाई का खुश्क तरीन महीना वहां देखा गया। अगस्त के आगाज में इंग्लैंड से तकरीबन 3/4 हिस्सा खुश्क साली की जद में आ चुका था। नेदरलैंड्स की आप बात करें तो जुलाई के दौरान औसत बारिश जो है वो सिर्फ 13 मिलीमीटर रही, यानी बारिशें भी कम हो गई। अब ये तमाम सूरत हाल जो है ये सिर्फ किसी मौसम की खबर नहीं है, जब दरियाओं में पानी कम होता है तो उसके असरात बंदरगाहों और सनअतों तक भी पहुंचते हैं। दरियाए राइन में पानी की कमी के बायस जहाजों को कम सामान लेकर चलना पड़ा और फिर जर्मन सनअत को खाम माल की तरसील में मुश्किलात पेश आईं। फिर दरियाए डेन्यूब में पानी की सतह कम होने से जो हंगरी के पॉक्स न्यूक्लियर पावर प्लांट था उसको कूलिंग के लिए दरकार पानी की कमी का उसको सामना करना पड़ा, और उसकी जो बिजली पैदा करने की सलाहियत थी मामूल की सतह के मुकाबले में वो भी इंतहाई कम हो गई। आई होप आपको मेरी आवाज ठीक से आ रही है।
0: बिल्कुल जी, आपकी आवाज मुझे बिल्कुल ठीक से आ रही है
1: जी। अच्छा, अब इसमें जहां हमने बात की है मौसम की और फिर उसके बाद हमने बात की है पानी की कमी की, तो फिर ज़राअत भी जाहिर है कि इससे बहरान से महफूज नहीं रही। शिमाली इटली में दरियाए पू के जो ताज था उसमें आबपाशी मुतासिर हुई। समंदर का नमकीन पानी दरियाई निज़ाम में दाखिल होने का खतरा बढ़ा। पीने के पानी के ज़खायर के बारे में तशवीश पैदा हुई। शदीद गर्मी ने वहां पर अंगूर की फसल को मामूल से पहले पका दिया और मवेशियों में गर्मी के दबाव के बायस जो दूध की पैदावार है वो भी मुतासिर हुई। फिर हमने देखा कि जंगों से जो सूरत हाल पैदा हुई है, खास तौर पर जो खलीजी ममालिक हैं वहां पर जो सैनिटेशन प्लांट्स थे उन पर हमले हुए, वहां पानी की कमी जो है उसने हमें देखा। फिर इन्हीं जंगों की वजह से जो ग्लोबल वार्मिंग बढ़ रही है वो भी तमाम मामलात हैं। तो ये तमाम वाकयात हमें बताते हैं कि मौसमियाती तब्दीली अब मुस्तकबिल का मसला नहीं है, यानी आप ये नहीं सोचें कि मुस्तकबिल में आपको किसी तरह के चैलेंजेस को फेस करना पड़ेगा, बल्कि ये आज के मसाइल हैं जिसमें मईशत भी है, जिसमें खुराक भी है, जिसमें पानी भी है और तवानाई की सलामती भी अब तक बन चुकी है। जो साइंटिस्ट थे वो यूरोप में जो मौजूदा शदीद मौसम था इस साल का सरमा उसकी फौरी वजूहात, तवील अरसे तक बरकरार रहने वाले बुलंद फजाई, फिर शिमाली अफ्रीका से आने वाली गर्म हवाएं, फिर कम बारिश और तेज बुखारात उसमें शामिल करते हैं। लेकिन तवील मुद्दत में आलमी दर्जे हरारत में इजाफा इन ताकतवर बना रहा है, जिससे मैं कह रहा हूं कि ग्लोब एक बड़ा खतरा अब बन चुका है। फिर खुश्क जमीन खुद मजीद गर्मी नुकसान का नुकसान बढ़ा देती है। तो इसलिए दुनिया को अब सिर्फ हंगामी सूरत हाल से निमटने के बजाय तवील मुद्दती हिकमत अमली की जरूरत है। शॉर्ट टर्म तो हम प्लान कर ही रहे होते हैं, फेस कर रहे होते हैं, लेकिन जो लॉन्ग टर्म प्लानिंग है वो पूरी दुनिया को करने की जरूरत है, जिसमें जो कार्बन अखराज है उसमें कमी की बहुत जरूरत है। लेकिन सिर्फ अखराज कम करना काफी नहीं होगा, बल्कि ऐसा इंफ्रास्ट्रक्चर तामीर करना भी जरूरी है जो शदीद गर्मी को, खुशहाली को, सैलाब को और जंगलात की आग जैसे हालात का मुकाबला कर सके। अब यहाँ चूंकि हम चीन में मैं बैठा हूँ तो मैं चीन का जो तजुर्बा है उसको आपके साथ शेयर करता हूँ, क्योंकि यहाँ पर भी ये मसाइल जाहिर है कि दुनिया में है तो यहाँ पर भी फेस किए जाते हैं, लेकिन उससे निमटने के लिए लॉन्ग टर्म प्लानिंग क्या है। चीन ने गुज़श्ता बरसों में मौसमियाती तब्दीली से निमटने के लिए एक ही वक्त में दो रास्तों पर काम किया है। एक तरफ साफ तवतार तौसी है यानी उसका बढ़ना है वो है, और दूसरी तरफ बड़े पैमाने पर माहौलियाती बाही और कुदरती निजामों को मजबूत बनाना शामिल है। जो चीनी आदाद शुमार हैं उनके मुताबिक 2025 के इख्तिताम तक अबले तजदीद तवानाई की जो मजमूई तनसीब तकरीबन 23.37 अरब किलोवाट तक पहुंच चुकी थी, जो मुल्क की मजमूई बिजली पैदा करने की सलाहियत का तकरीबन 60% है। ये मैं इसलिए बता रहा हूँ आपको क्योंकि हम इसी प्रोग्राम्स में कई दफा जो काबिल तजदीद है यानी कोल से हटकर फॉसिल फ्यूल से हटकर जो साफ हवा से साफ रोशनी से जो बिजली पैदा की जा रही है उसकी उस एनर्जी की हम बात करते हैं तो अब जो चीन जैसा बड़ा मुल्क जिसकी आबादी 1.5 अरब है दुनिया में सबसे बड़ी आबादी रखने वाला मुल्क है वो भी अपनी मजमूई बिजली पैदा करने की जो उसकी मुल्क की सलाहियत है उसका तकरीबन 60% तक क्लीन एनर्जी में ले आया है। तो इसी साल चीन ने 4.52 अरब किलोवाट नई काबिल तजदीद तवानाई की सलाहियत शामिल की उसमें हवा या और शमसी तवानाई जिसको हम सोलर पैनल्स के नाम से जानते हैं मजमूई तनसीब 18.4 अरब किलोवाट तक पहुंची और पहली मरतबा फॉसिल फ्यूल से चलने वाले थर्मल पावर प्लांट्स की मजमूई सलाहियत से वो आगे निकल गई। अब प्रॉब्लम क्या है जो हमने पहले जिक्र किया कि कार्बन इखराज को यानी जो कार्बन इमिशन है उसको आपको कम करना होगा और उसके लिए जब आप कम ऐसे नहीं कर सकते कि आप कहें कि ये माहौल के लिए खतरा है तो हम बिजली पैदा करना कम कर देते हैं कोल से बल्कि उसका अल्टरनेट आपको ढूंढना होगा क्योंकि लोगों को बिजली की तो जरूरत है तो इसीलिए साफ तवानाई की तरफ जो है वो जाना होगा। तो एक जानिब तो हमने ये देखा है कि जो साफ तवानाई है उसकी जानिब जाया जा रहा है और साथ ही साथ जो नए मॉडल्स हैं चीन में उसकी अगर हम बात करें तो ये भी देखना होगा कि चीन ने जो जंगलात और घास के मैदान हैं उनको सिर्फ कुदरती मनाज पर चीन में नहीं देखा जाता बल्कि जज्ब करने को

0: बड़ी सोच विचार के बाद और मटेरियल एग्जामिन करने के बाद ढाई घंटे की कैबिनेट डिस्कशन के बाद वजीर आजम साहब को यह मशवरा दिया गया कि सूबा खैबर पख्तूनख्वा के हालात ऐसे हैं इंटरनल डिस्टर्बेंस की वजह से, जिसे आम लफ्जों में अंदरूनी खलफशार कहते हैं, और सरहद पार से भी जो दारंदाजियां हैं उनको सामने रखते हुए, और जो खैबर पख्तूनख्वा की सूबाई हुकूमत का रवैया रहा है वॉर अगेंस्ट टेरर में, और बिलखसूस जो पिछले एक साल से जब से मौजूदा काबीना ने वहां पे इख्तियारात संभाले 15 अक्टूबर 2025 से ऑनवर्ड, वो अलार्मिंग हद तक मुल्क की सलामती के लिए खतरा बनता जा रहा था।
1: केपीएम इमरजेंसी गवर्नर राज जो फैसलो सोची समझी कयो वयो, सोहेल आफरीदी जी वडे वजीर थियण बाद सूरत हाल मुल्की सलामती के खतरे तई पहुंची वही। कौमी असेंबली में गालाईंदे कानून वारे वजीर सेनेटर आजम नजीर तारण चयो आए तो बार बार निशानदे बावजूद केपी हुकूमत गाल न मनी। दिफा वारे वजीर ख्वाजा आसिफ चयो तो पीटीआई हुकूमत दौर में जो कुछ कयो सब याद आए, केपीएम में गवर्नर राज का सवाए बियो को ऑप्शन न हो।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
3: पाकिस्तान की शान वादी मेहरान, मेहरान की पहचान GAFM 88 नेटवर्क, सिंध की आवाज।
4: फाइनली अब थोड़ा मी टाइम बनता है। हाँ तो और क्या, सारा दिन फंक्शन में बिजी रही हैं हम। अब स्किन की केयर करें, कल बारात पे भी जाना है।
5: तुम स्ट्रॉबेरी वाली, वो भी सुपर वाइट की?
4: ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है। तुम कौन सी यूज करती हो?
5: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है।
4: मेरे फेस पे ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम।
5: और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी, एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन।
4: अच्छा, वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है।
6: सुपर वाइट।
7: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
8: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
7: अम्मा आयशा अस्पताल लोतकानी चौक मातली ते औरतुन जे बीमारियन जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद
8: रोजानो सुबह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी।
7: औलाद जो न थियण, औरतुन जे मखसूस बीमारियन हई में सूर, चेल में सूर, रत जो घट थियण, कमजोरी, औरतुन बारड़न जो इलाज अल्ट्रासाउंड कंदी आहे, नॉर्मल डिलीवरी पिण कई वने थी। डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
9: याद रखंदा, डॉक्टर अतीका सईद हर जुमे जे दिन मरीजन जो मुफ्त इलाज कंदी।
8: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधीक मालूमात लाए 2347-3141-230।
10: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अलरासी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे, जिते बारन औरतन ऐं मर्दन जे हर बीमारी जो इलाज क्वालिफाइड MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ लगारी कंदो आहे। डॉक्टर मोहम्मद अशरफ लगारी साहब रोजानो शाम 4 वगे खां रात 10 वगे ऐं हर आचर ते सुबुह 10 वगे खां रात 10 वगे ताईं मरीजन जो इलाज कंदो आहे। याद रखंदा, दायमी बुखार, नज़लो जुकाम, बदन में सूर, चेनी, कमजोरी, मलेरिया, मुद्दे जो बुखार, टीबी, बदहजमी, मल्लो बियन बीमारियों जो इलाज कंदो आहे।
11: एड्रेस दंदो रोड अल मदीना होटल जे पोयां डॉक्टर मोहम्मद अशरफ अल राजी हेल्थ केयर क्लिनिक मातली। वधीक राब्ते लाए सजाद अली लिगारी, मोबाइल नंबर 0370-4495-244।
12: खुशखबरी
1: خوشخبری خوشخبری اکھن جی مفت کیمپ فاران شوگر ملز شیخ برکیو میں اکھن جے سبنی مریضن لائے ٹے ڈی واری مفت اکھن جی سرجیکل کیمپ پروگرام داخلہ ہے آپریشن 13 & 14 اکتوبر بروز انگارے ارباجے ڈی فاران شوگر ملز میں لگائی پئی ونجے جے میں اکھن جی بیمارین جا ماہر ڈاکٹر انہن جی ٹیم اکھن جا مفت فیکو آپریشن کندا لینسز لگائیندا اواں بھی ان مفت اکھن جی کیمپ میں بھرپور فائدہ حاصل کرے سگو تھا ہند فاران شوگر ملز ڈسپینسری مل کالونی نوٹ سبنی مریضن کے لینسز کھادو چشمہ دواؤں مفت میں ڈنو ویندیوں مریض پان سا گڈ موسم مطابق بسترو تھاؤں کھڑی اچن طرفاں محمد عمر امین باوانی چیئرمین باوانی گروپ
7: ماتلی آس پاس جی عوام لائے خوشخبری ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی میڈیکل اسٹور وارن لائے 12% گھرو صارفین لائے ہر دوا 10% رعایت تے ملندی جکا میڈیسن اساں وٹ بر وقت موجود نہ ہوندی وہ بے ڈی گھرائے پوری کرے ڈینداسیں گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا انہن کے رائٹر جے ذریعے اسٹور یا گھر تے میڈیسن پہنچائی ویندی رائڈر کے 50 روپیہ خریدار ادا کندو ٹائمنگ صبح 9 to 6:30 شام تائیں نوٹ اساں وٹ لوز گوریوں یا کیپسول نہ ملندا ایڈریس محمدی فارمیسی نزد علی شیر کانٹا مین حیدرآباد روڈ ماتلی رابطے لائے اشوک کمار موبائل نمبر 03130863163
6: اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنیاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی ڈاکٹر عزا مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی اولاد جو نہ تھین عورتن جی مخصوص بیمارین جو علاج ایں بار جو نہ تھین بانج پن
7: ڈاکٹر عزا مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو مریضن جو علاج کندی یاد رکھ نظامانی میڈیکل سینٹر عوام جی خدمت لائے 24 کلاک کھلیل رہندو نظامانی میڈیکل سینٹر تے او ٹی لیبارٹری ائی فارمیسی جی سہولت موجود آہے نظامانی میڈیکل سینٹر تے نارمل ڈیلیوری سستے اگ تے کئی ونجے تھی ودھیک معلومات لائے ایڈمن نانا سولنگی موبائل نمبر 210-31-43-842
12: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے
3: سنتے رہو جی ایف ایم 90.4
9: چھا وہاں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
13: تو پوئے جی ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
9: جے کو ہلے تو بنا بریک ہے مسلسل
13: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین
9: بس پو ہانے کھنو فون پینجے اشتہار ہلائن لائے
13: اساں جے اسٹیشن مینیجر یونس بکاری ساں ہن نمبر تے رابطو کندا
9: 03132525786
13: جی ہاں 2315525786
9: جی ایف ایم ریڈیو نیٹ ورک
13: سندھ جو آواز